ना पाले के पाग जिंजु लाइन दे अनि नमारा ला चोस ने काय जक जु जवारे अनि कंसल जु ड्रीमेस ड्रीमे दे छिसि नबो तें यंग नवा मोबि मबा कन सवर शिप के छिसि दा देंगे जु ड्रीमेस ओ कंसल जु ड्रीमेस दिन दे ओ ड्रीमे दा कंसे नि जु पारु जवा छिग छिग जवा दे जपाला डेटा छ जागो गरे डेटा छ कंसल रे सना कंसल के जिंजु लाइन दे ल अनि नमारा ला चोस ने ओ कंसल जु ड्रीमे दा ओ दे छिरि सना अनि जोस नमारा ला जे जि बाते जि बेजि गो ता दिन छला Jeda ke chego no la tene chini ba de chere na ka da cha ku chete shi oi ka da cha ku chete jinju ka nam ji jisin ju ba re na da ba sa ju se ni jinju da da jinju ba da jinju sa de ji se ka da cha ku chete jo ku re sa re wa jinju san du wa ta te ke no la ta bo jinju da ji se ka da cha ku chi ja pe na be ji yi ge ta o te ji gan ru ta yi ge ta be de ni pa ru lan ja te ba la ani jeda ke chi jo ku re अनि डटक छ कान्जे पानर पोते पेगि जिंजु ताइन दिलो अनि ताबा सत्यस अनि अनि काइ दचा गु चुजे गु रे मतलब बे जस अनि रादो ओ तिनी बे गस अनि रादो तिनी जपा इन अनि छेग तिनी थलान जस ते नोर सुन बारे वान छु सुन बारे तने तुइ छ गार तुइ दान गार नि गार ते कना यो बा सना तुइ सो सु यो बा ते ल यो पि ओ को नि गु अ तिनी ते ना ते बि गन जा ते नि गु ते बा से बा ला अनि परला अनि डटक छ जे गु रो डटक छ कान्जे रस ना ते सेंदे कि जिंजु ताइन दिल अने ताबा सच्चे से ने ते च कारस ओ देरे ने चले से दिल अने ताबा सच्चे से कस ले ता जिंजु ताग जिसल कायदा चा को जे जो सते तने जिंजु पाए जिसल कायदा चा को जे जो आबे ना देनजप च खंबास ओ खंबा ता देने नि जु परन रे आ ने ओ खंबा ते देनजे जु खंबा यें बा खंबा ती दबो देनजे यें बा देगन रे आ ते पर से बा ला अने परुगन रे डक च कांजर रे से ना देनजप से आंदे कि जिंजु पाए दिल taba sa jyo se ni kaayda jya kuk jyo se ni o ten drup jyo khaang baas o ten drup jyo khaang baas teni bena kap jyo zemo da o zemo de dhri zemo ma yinpa kap jyo zemo yinpa arwa o zemo de kap jyo zemo yinpa o ta de gan dhya de dhya prashe bala ani kap yi kap jinju ba yin di la taba sa jyo se ni ini kaayda jya kuk jyo de se ni o kap jyo zemo o ten drup jyo khaang baas o ta de langan so shirin jyo ni beji mambo ji kaanan jyo kare o te jinju ba yi jiz kaayda jya kuk jyo njyo baas ta teni jinju sa yi jiz kaayda jya kuk jyo jyo oya ni ju nyemas ri ju tui tung dap ni ju nyemas hibi kasala o nyema te jodan ri laso wangi ma yinpa te ni ju nyema yinpa oya nyema te ni ju nyema yinpa tino ni da nyema ni ki te dap kan dhya chupa la dhya kichi kanshara rase na nasa ki ni ki jinju sa yindala ane ti ji sila taba sa ju se ni ka ade cha kichi ni ju nyemas o tene ri ju tui tung te ki jicha te ri yinpa ju ri ju zubi ki tui tung yinpa tindala ti pa kan dhya wata chupa la अनि डायरेक्टर कांजेस ना रासे गिजि गिजि साइन देलो ताबा सच्चे से बिक थोदा नायु सिनि अनि रिजि दे थोंसे नि दे जारे वय तान देसो दे तोज ता दियारे तान दे कासल या ता जिंजु साइ जिसल काय ता जाक जे जवा ते ता शतांग गंगा तो दिजे बेसे मबो तों गरे ता वे तान दे कासल या तोपा से ना मंदु गंगा तो लोलन छा जि छरे से दिलो ता जिंजु ता बा सा देस गि जिसल काय ता जाक जे जंदु ओना jinju za mazi yanju la yanju da da yanju sa sia nga so da beke gi joa ga no la yanju da sa ni ro wa ti ni da yanju da da sa gi ji sulo ga den de da ji ge ba shu ma yin na ani de da ge gang ja ro se ba yin na o dan de ga sa nga so sa hi cha ji de re jinju sa ji se ga da ja ge ju ja wan de ni de ge zo na ba cha de re ta de ma ze de ge shu la ya o yanju sa shu bi che na kaate taa dii kaasala nredaag tiji yagwa shuu na ane kaanjaar isa na taba satchu se ni te nangyun shi ni owa kaayda chagwa kuchyo di chagwa kuris kaayda chagwa kuchyo di chagwa kuris waya te indi la tante la ngansu pe jinrapa ji yapa ina pe na loma yonchu rewaas tani geli chu khangba ta loma yonchu rewaa hibi kaasala rewaa ta si rewaa inba asa na loma jini za ma inba loma yonchu zoba tsoma ji rewaa inba loma yonchu rewaa inba tino loma yon seya teta rewa seya tini parulan rewa zhapa la ane nga dhata kche kanshar rase na tan di kasi la jinju korang la tani yanaro yon nga sige yonji jinju nga tila tani ane ka nga ke se ne ka da nga ke jisal ka ku kuja kore se ne loma yon ke rewa seya tiri janan dhigyo ma re di kasi la loma yon hibi kasi la jinju nga zana ma zi di jisal yanshar tani sa je je vare sa te chere se ne ta yanju re tini dhila yanju ndoji nipa ka chete yan dren go kuyo ro ma to jinju ki nipa ka chete dren ma re dindara yanju de kaan re sana yanju sa yin de la ane sa ge kaan re sana jinju sa ge che kaayda cha gujun re ba naan ye di kasi yanju sa te kiyang kaayda cha gujun ten ten kukuri dindara loma yonju re waa sani waya deja kukuri dindara geli che khaan ba taba
ओ मिला गेली सेंखे के तें मति जी खंबा यें बाते गाजो तें गो गो ना खंबा दे सी खंबा से गेली जी खंबा यें दबो दे जी दबो दे यजन जवा दे तें बसे बाला ता डेटा छै जे गुरु डेटा ते कांग जे रे ना ओ गेली लांड बोले कास गेली हि बिकास ला जिंजु काते ला ताज मा यें बा दी जी से यांजु छ दे ला ता को रे ता यांजु छ जी से ला छ कांग जे रे ना ओ दबा सा जे से नि ओ या जिंजु छ दे जे चिपा ची चोंग रे अनि काय दे छ क्यो दे छ गो रे ओ गेली चो खंबा से या मा तो गेली ग खंबा से या ते जे ना जिक यो मा रे wa tende yindi la jinju sai ji se la dada ge che ja ge de la dada ge che che ja ge ba ma ze ga de yang ju sai yo bi ge ka se la dada ge che ja ge na ti ji se la ya ani dada ge che ka de ja ge ju ja ge re s ta ndo sha ta ka la yang ju sai ji se ka de ja ge ju ja wa te sha ta ka ta yu lo ge to lo ya tende yin ba ma ze din sa ngang su ge yi ge ge la ne ge no la ya ani sha ta ka la ta jin dong ge to ni nda ngang su be sha dong ye ma re ta yang ju sai ji se ka de ja ge ju ja wa te tende yin na wa na yang ju dai ji se la अनि डाटा ठिक छ जकि पछु ना त गाङ जर रसे नि गाछु दे दे ड्वा छ तम्बा हिना अ ताते जिंजु छाइ जि जकाइ द चक जुजे वदे चिपा चि चोरे को रिलंग रबो चिपा चि चोरे ओ अनि जिंजु छाइ जि जकाइ द चक जुजे वदे गे यांजु छाइ जि जकाइ द चक जुजे वदे हुल फेना अनि दाबा सा जुस नि जिंजु दाइ जि सल ओ डाटा ठिक ते काइ द चक जुजे गुइना अनि ते हुला यांजु दाइ जि स या अनि डाटा ठिक छ जे दिल काइ द चक जुजे वदे को हुल गो गिबस ta tenzhen yindi le, ta dara ge jisi le, yana yangju da ge jisi le, ane dreda ge che ge wanda tana kaayda cha ge ge, ta toba de, ane nga zo ngi bata ngi ge ba le. Ta ndo tosol ndeyo, ane kipa kashi ji renga wa ji kipa ma yomba, she ta ka yongra ge zonra bo re, yongge lhapa da nga zo peche dati la, ane tras nyi nyi se, ane tras renchen tenzhe ta, sada penchen, kore nyi ga ge ta ndi te la, ta ye bata jiba na bo cha ge re. Pe na, sada penchen ge, kōrākīn zēbī gātani nāshē mati tīnzī gā nōlā tā ndī kāsala kārī sūnyā pārī yasā na ndar yīnyī tāpā nāsī tātā jīnyī jīnyī tāpā nthōng mēchī tīnsā tātā mēnzēbī pāchīr jīnyī yōpā nāyā chē yīndā tūnā jī rāng jīnbā jī dēhī līpār sēnbī gān jī, rām jūr jī, kwā tsal jī sēnī kō pējī ndī kāsala pējī sūnyā tā tāndī sūnyā ta deka tuyanda dodo tu chiri isi di lo tataa ki jisi lan dada ki chikai da cha kichyo to pande yinyi khun taba te so go no na ane kai da cha kichyo to pate mabu ju thonji ndus yena ya ta tinsang tataa manze pe je ta tinsang la ko keda ki njoa ka wangi nganzo pe me je ta ko kecha ki dang no na tani tataa ki kore dadaan da rungi to kore nyani ane shata ka lta meba ka zon rabu ji chato yorwa tindal tinsang tataa manze pe isi ta tingsang mongchaya tataa kusuo tu kuru nzeke maariis menzebi jenzechi pachir jenyo yoa naayas ta tataa yosa shetankala ta tataa yosa mongchaya tajili njeraka chedi jadili kaayda chaku kuchyote mazharni kaayda chaku kuchyote yagu kundus shetankala ta tana nara lasan senili tataa ten tona jinju nara la tasungi jisuli jagurwa ta tataa ten mutopu wanda tamba ina ani nara la ki jisuli kaayda chaku kuchyote yonro gure namara la jose yarwa ani jenyo yoa naayas che yenda tana che rang jenpa jyote hins ta che yenda da doona ni kasala kaayda chaku kuchyo de ane jenpa shina ane jina nga la jyote dos ane likpar senpi izna ane tena ke chani yandu shina ane yapun dos ane kongri ke tena ju gongun dos ane peje la ya kan kyo kaxia ju kan naate ki kan kaayda ya kyo kan kyo ram jor kyo sani daja ke tenpa kata ni nga so kongri ke mkwar ke noona ta loma ke noona ane dhwaan do bali chi chodo jo pa papa ram jor saya jorwa oho ram jor saya tiki jinjo ra ki jisila yanju ta topi wan ta ane ram jor kyo sani ane kwa tsal kyo saya oda tena su yore tan neso de shetan kar xin bā yī na, kōng rī gā tā nī, yī nī tāpā sī yā ndi, tsā yī chā nī, a nī pār shēn jī ndō dā, jā shē rū yī ndō lā sō bā tā, tī sō kā nō lā, a nī ndan rī gā chā sā gā rō gā tā, tā rā gā jī sā kā yā tā chā gā kā chō tō pī gā ndan rī gā pē jī mā mbō jī, a nī yō sā rī, tī sō lā, a nī kōng zī nī sō mā yī sā rī. Tā tē mā yā bā kā tā gā jī lā, kān chē chō sā rā dā, rān jō rā chē chā sā rā dā, kwa chā chē nī mbō sā nī, tā ndan rī gā pē jī nī yō rī. Na tēn tēlā, sādā gā lū shī bā yī nā yā, tā rā gā jī sā kā yā dā chā gā chō tō pā. Tē yē gā yō rī. Ani tā kīnchō gā kī tā dā rā chēn tēn rā gā chō gī. Sōng sā nā yī shī bā yā nā, gō rī gā chā rā nā, tā ndā rā ngī sū mā xē pā, tā rā gā wāng gā chō tō pā nā, nā tā rā chē gō, shū rō chē kāng bā sō sā nī, gō rī gā tā rī sū yō rī, gā sā gōng chē gā nō rā. Tēn tēlā tā, dī kā sā lā tā, tā wā gā nō rā ngī sū mā xē pā, wēn jā tā tēn lō chē rā jā nā, tā rā gā wāng gā chō tō pā tē, pē jīn rā bō jīn jō nā tā, nā tā rā chē gō, shē tā kā tā rā gā tā rā sā yā ndē lā, jīn jū rā. Radio de me jandala tara topi wan da ni ene tara gi ji ka da cha gu che na tar chu go se
shuru ju kamba ma zini, shuru ju kamba zini. Rana ro lata yiru lu zini, parul tu shumba zini, shuru parul zini, dhizu tsumaagi jizili, lagi jizili, yangju ta.